0: Joyce FM 90.4 MHz.
1: Joyce FM time check.
2: अहिले बिहानको 6 बजेको छ.
1: It's 6 a.m.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 29 गते शुक्रबार, सन् 2026 अगस्त 14 तारीख साउन शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको रामेछापको हजुरको रेडियो 102.1 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रोल्पा थवाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैरायतीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
0: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता।
1: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार, मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: एलिनो बोलियो भयो भने अब कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। पानी धेरै पर्ने वा कम्पिटेटिभ भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
0: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराकम्प आइरहेकाले उद्धार कार्यमा कठिनाई।
1: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोटल बारामा अस्ति बुधबार साँझ 4:45 गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। 3 जना अझै बेपत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा 5 र प्युठान जिल्लाका खोलाहरूमा 5 जनाको शव फेला पारिएको छ। पहिरोले 9 घर 1 घुम्ती पसल 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्चकुमार बाकुले जनाउनुभयो। पहिरो ठूलो र बस्ती नै पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले 3 जना अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले उठीवासी मात्रै होइन सिंगो रोल्पा शोकमा डुबेको छ। यति ठूलो जनधनको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिउबाङबाट करिब 26 कोस उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा बागलुङ बाँके बर्दिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाड़ी आएको छ। नुवाकोटको त्रिशुली नदी प्युठानको लुङ्गरी नदी कास्कीको मार्दी खोला लमजुङको चेपे खोलामा बाढ़ी आएकाले सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गोर्खा लमजुङ तनहुँ कास्की स्याङ्जा पर्वत म्याग्दी बागलुङ रोल्पा प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकस्मिक बाढ़ी र गेग्रान बाहको उच्च जोखिम रहेकाले सावधानी अप्नाउन महाशाखाको आग्रह छ। मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाड़ी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति पानी परे पनि काठमाडौँ जोड्ने मुख्य सड़क नागडुङ्गा मुगलिङमा गाड़ीको आवत जावत सामान्य रहेको मुगलिन प्रहरीले जनाएको छ।
4: कांग्रेसको असन्तुष्ट पक्षले 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवालाई नै सभापति मानेर 15 महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ। देउवालाई सभापति माने तत्काल पार्टी एकता हुने नभए सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको असन्तुष्ट पक्षका नेताहरूले बताएका छन्। 15 महाधिवेशनको निष्पक्षता र स्वतन्त्रताका लागि दुवै पक्ष सम्मिलित राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गर्दै आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। 5 महिनापछि स्वदेश फर्किएका देउवाका लागि चुनदेवीमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देउवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चुनदेवी पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देउवाले छोटो सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। चुन्दैमा रहेको सम्पर्क कार्यालयमा देउवाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको 2 पेजको अपीलमा भने सभापति लेखिएको छैन, शेरबहादुर देउवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउवा नजिकका नेता प्रकाश शरण महत, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ़न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधिसम्मत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशनमा जान नसकिने कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाइ छ। देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
3: नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदान सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संशोधित व्यवस्था अनुसार कर्जा प्रवाह तथा ब्याज अनुदान कार्यान्वयन गर्न निर्देशन दिएको हो। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 अनुसार पहिले नै प्रवाह भएको कर्जा नवीकरण गरिएको भए पनि ब्याज अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपदबाट प्रभावित व्यक्तिले निजी आवास निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पनि संशोधन कार्यविधिले नयाँ प्रक्रिया तोकेको छ। विपद पीड़ित घर बनाउन लिएको कर्जामा पनि सुविधा छ। किस्ता तिर्न सक्दा तत्काल ब्याज अनुदान नरोकिने भएको छ। यसैबीच लघु वित्तका सदस्य तथा ऋणीको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठनदेखि ऋण विनाको विकल्पका लागि अध्ययन गर्ने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। यससँगै अब लघु वित्त पीड़ितको आन्दोलन पनि स्थगित भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोलीका पदाधिकारी र लघु वित्त पीड़ित बीच हिजो भएको वार्तामा सहमति जुटेपछि सात बुँदे सम्झौता भएको हो। यसअघि पनि वार्ता टोलीले आन्दोलनरत लघु वित्त पीड़ितको अर्को समूहसँग पाँच बुँदे सम्झौता गरेको थियो। अर्को खबरमा चेक बाउन्स सम्बन्धी घटनामा अब बैंकिङ कसुर ऐन अनुसार मात्र अनुसन्धान र अभियोजन हुने भएको छ। यसअघि रहेको विनिमय अधिकार पत्र ऐन अनुसार चेक अनाधार मुद्दा पनि दर्ता गर्न सक्ने प्रावधान थियो। सरकारले 2082 वैशाख 24 बैंकिङ कसुर तथा सजाय ऐन संशोधन गरी विनिमय ऐनमा भएको चेक अनाधार सम्बन्धी दफा 107(क) खारेज गरेको थियो। त्यस विरूद्ध परेको रिटमा यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकोमा फैसलामा भने त्यो ऐन संशोधन विधायन सम्बन्धी सिद्धान्त अनुरूप नै रहेको उल्लेख गरेको छ। यससँगै चेक बाउन्सको कानून कार्यान्वयनको दोहोरोपन बन्द भएको छ। तर चेक अनादर सम्बन्धी कसुरमा रहेको 5 वर्ष हलम्यादको सुविधा नयाँ मुद्दामा भने हुने छैन। नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एलनिनो र यसको प्रभाव बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
11: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा थवाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, गैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान कांग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 बुँदे सम्झौता लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी खबर। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धमाधम मैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेपेर रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2 लाख टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ, तर सहकारी जाँदा मल छैन भन्नुहुन्छ कैलालीको भदरी नगरपालिका एक चकुलियाका किसान मजोर कुमाल। रोपाईमा आधा मल, गोड्ने बेला झन हाहाकार शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका 2 महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझ केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलनिनोलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारी गर्नुपर्नेमा विज्ञको जोड छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एलनिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भनी चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलनिनोले अहिले गर्मी बढ़ाउँदैछ, यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलनिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलनिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य।
13: एलनिनो भनेको प्रशान्त महासागरको पूर्वी भेगको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्दा बढी तातिने हो। पानी तातिने प्रक्रिया प्राकृतिक प्रक्रिया हो, किनभने यो प्रक्रिया 2-5 वर्षमा 7 वर्षमा एकचोटि हुन्छ भने समुद्र भित्रैबाट चाहिँ तातो भएर आउने हो। जस्तै त इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर त्यो पछि यो अध्ययनको विशेष हो यो।
8: त्यसो त यस वर्ष मनसूनमा सरदर भन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो, तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसूनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसूनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ। यसअघि प्री मनसूनमा समेत यसपालि राम्रै पानी पर्यो। अबका दिनमा एलनिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनु पर्ने हुन्छ।
13: अब चाहिँ अहिलेसम्म पानी परे पनि एलनिनो इफेक्ट हुँदै नहुने भन्ने कुरा होइन, अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ, यो कुरा हामी भन्न सक्छौँ। किन भन्दा कि एलो यसको छँदैछ, पक्कै पनि एउटा के देखिन्छ भन्दा कि एलो देखिने बेलामा चाहिँ औसत भन्दा पनि कम पानी पर्ने भइरहेको छ। हो, नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी परेछ, तैपनि इफेक्ट यसको हुन्छ नि। त्यसकारण अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि।
8: विश्व मौसम संगठन WMOले हालै भदौ मध्यसम्म एलनिनो अझ बलियो बन्ने र त्यसले उच्च तापक्रमको साथै वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउने प्रक्षेपण गरेको छ। अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता बढ़ेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था आउन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमविद मणिरत्न साक्य।
13: एलिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो र कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो, र अघि भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भने पनि हामीले धेरै पानी परेको पनि अनुभव गर्यो, बढी नै पानी पर्यो एक ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलिनो पर्यो भनेमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो।
8: अहिले देखिएको एलनिनो जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ।
3: बलियो बन्दै गएको मौसमी प्रणाली एलनिनो, यसका प्रभाव र पूर्व तयारी बारे वरिष्ठ मौसमविद मणिरत्न साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विक्रमसम्म 2076 बैंक अफ काठमाडौँका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीले पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै बैंकिङ कसुर तथा नक्कली कृत्य कागजातका आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। विभिन्न बैंकका प्रमुख कार्यकारीदेखि कर्मचारीहरूलाई अहिले पनि पक्राउ गर्ने गरे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीहरूमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र बैंकको मौनता सर्वत्र चासोको विषय बनेको छ। पूर्व गवर्नर एवं पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्नुहुन्छ, वित्तीय क्षेत्रको नियामक निकाय राष्ट्र बैंक भएकाले सबैभन्दा पहिले उसैले हेर्नुपर्छ। राष्ट्र बैंकले काम गरेन भने अख्तियार छ, नेपाल सरकार छ, संसदीय समितिहरू छन्, सीआईबीले पनि हेर्छ। यस्तै पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्री भन्नुहुन्छ, बैंक तथा वित्तीय संस्थामा प्रहरीद्वारा भएका अनुसन्धानले विधिको शासन र सम्बन्धित क्षेत्रको संवेदनशीलता व्यवस्था गरेको देखिन्छ। राष्ट्र बैंक कमजोर हुँदै गएकाले वित्तीय क्षेत्रमा यस्ता घटना क्रमिक रूपमा बढ़ेका छन्। यस्तै बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाको भनाईमा आर्थिक शिथिलताका कारण लगानी डुब्ने हो कि भन्ने भए लगानीकर्तामा हट्न नपाउँदै अहिले ऋण दिएकै भरमा सरकारको केरकार तथा पक्राउ झेल्नुपर्ने हो कि भन्ने सन्त्रासमा बैंकरहरू छन्। बैंकले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र बैंकले शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
15: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएच सेवा डिश होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। एमबीबीएस लगायत चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने विदेशी विद्यार्थीको संख्या बढ़दै गए पनि चिकित्सा शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाने क्रम भने घटेको छैन। पछिल्लो तीन शैक्षिक सत्र 80-81 र 82 1859 विदेशी नेपालमा चिकित्सा शिक्षाका लागि भर्ना भए। यही अवधिमा विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि 4741 नेपाली विद्यार्थीले अनुमति लिएका छन्। चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष तथा अहिलेका सदस्य डाक्टर श्रीकृष्ण गिरी नेपालमा विदेशी विद्यार्थी ल्याउने सम्भावना प्रबल रहेको र विस्तारै संख्या बढ़दै गएको बताउनुहुन्छ। विद्यार्थी संख्या वृद्धि गर्ने नाममा गुणस्तरमा पनि सम्झौता गर्न नसकिने उहाँले बताउनुभयो। डाक्टर गिरी नेपालको चिकित्सा शिक्षाले विश्व चिकित्सा शिक्षा संघ डब्ल्यूएफएमई को मान्यता पाए विदेशी विद्यार्थीको संख्या स्वतः बढ़दै जाने बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा यो खबर छ। यसैबीच सरकारले कक्षा 5 अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको र यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गएको चैत 13 बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुदा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5 विद्यार्थी मूल्याङ्कन सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगत्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रिया लगायत उपाय सुझाव दिइएको छ। आजको गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आस्था कमजोर बन्दै गएको छ। उद्धार टोलीले भग्नावशेषमा खोजी कामलाई तीव्र बनाइरहे पनि कति ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरू भएको रोइटर्सले जनाएको छ। गएको सोमबार बिहान स्थानीय समय अनुसार बिहान 7:30 गएको 7.4 म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा धेरै घाइते भएका छन्। अझै 377 जना बेपत्ता रहेको खबरमा उल्लेख छ।
5: अब केही खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोसन डिक बेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको छ। लुम्बिनीले फेसबुक मार्फत यसबारे जानकारी गराएको छ। गएको सिजनका ब्याटर तथा विकेट किपर डिक बेलाले लुम्बिनीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि डिक बेला लुम्बिनीसँग जोड़िएका थिए। उनी आउँदा लुम्बिनी 3 खेल हारेर संकटमा थियो। डिक बेलाले 6 खेलमा 122 माथिको स्ट्राइक रेटमा 137 रन बनाएका थिए। लुम्बिनीबाट डिक बेला भन्दा बढ़ी रन बनाउनेमा रोहित पौडेलले 276 र डार्सी सर्ट 256 रन बनाउन सफल भयो। निरोसन डिक बेलालाई पुनः लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा हर्षित भएको टोलीको भनाइ छ। डिक बेला अहिले दुम्बाला सिक्सर्सबाट श्रीलंकामा लंका प्रिमियर लीग खेलिरहेका छन्। 33 वर्ष डिक बेलाले श्रीलंकाबाट 54 टेस्ट, 55 एक दिवसीय अन्तर्राष्ट्रिय र 28 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका छनृ र एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाडौँ, ललितपुर र मधेस सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए। दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी र पोखरा थपिएका हुन्। यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई 3-2 सेटमा हराएको थियो। प्रतियोगिता आउँदो असोजमा आयोजना हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। अल्पमतमा परेको 30 दिनमा मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजीर मियासँग हिजो राजीनामा दिनुभएको हो। मुख्यमन्त्रीको राजीनामा सँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ।
5: राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेना निगमका सुधारका आशलाग्दा संकेत देखिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमा 4 महिनामै 6 अर्ब 27 करोड़ रूपियाँ आमदानी, अकुपेन्सी 86% र 1 अर्ब 6 करोड़ रूपियाँ ऋणको किस्ता भुक्तानी भएको तथ्य सार्वजनिक गर्नुभयो। निगमकै प्रारम्भिक हिसाबले भने तस्विर त्यति उत्साहजनक भने नदेखिएको खबर कान्तिपुरमा छ।
4: एमाले पालिका र ओडा केन्द्रित पार्टी मिशन जागरण अभियान अघि बढ़ाएको छ। पार्टी सदस्यता नवीकरण गर्दै आउँदो प्रदेश सभा र पालिका चुनावसम्म लक्षित गरेर एमाले 1.5 महिनादेखि देशैभर मिशन जागरण अभियान चलाएको हो।
5: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 5 पालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। बैतडी मञ्चेश्वर गाउँपालिका, बाजुराको बढ़ीमालिका नगरपालिका, तनहुको ब्यास नगरपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र कास्कीको रूपा गाउँपालिकाले भूमि बैंक सञ्चालन एवं स्थापनाका लागि स्वीकृत पाएका छन्।
4: विद्युत खपतमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बकेउता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: जिल्ला अदालत काठमाडौँले पक्राउ गरेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
4: सुस्त अर्थतन्त्रकै बावजूद विकास बैंकहरूको वित्तीय विवरणमा सुधार आएपछि बैंकिङ क्षेत्र उत्साहित देखिएको खबर कारोबारले लेखेको छ।
5: उद्योग दर्तादेखि सञ्चालन पछिका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले उद्योग विभागले औद्योगिक व्यवस्थापन सूचना प्रणाली IMIS लागू गरेको छ।
4: सरकारले 15 वर्ष सन् 2040 लागि प्रसारण प्रणाली लगानी गुरू योजना तयारी अन्तिम चरणमा पुर्याएको छ। गुरू योजनाले विद्युत उत्पादनको लक्ष्यलाई आधार बनाएर प्रसारण प्रणाली तयार गर्दैछ।
5: डिभिजन वन कार्यालय चितवनले गएको आर्थिक वर्ष 82-83 काठावरा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ। कार्यालयले हिजो आयोजना गरेको आर्थिक वर्ष 82-83 को कार्य प्रगति एवं समीक्षा कार्यक्रममा यसबारे जानकारी दिएको हो।
4: काया कैरनमा अब पालो उखानको
5: वर्षाको भेल आयो गयो।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: रोल्पा थबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता। गैरातीकै ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अपनाउन आग्रह।
4: सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकार बीच 7 मुदी सम्झौता।
5: रोपाईको बेला आधा मल, गोड्ने बेला झन हाहाकार। मौसममा एलनिनोको प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह।
4: कोलम्बियामा शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता, पराक्रम पाइरहेकाले उद्धार कार्यमा कठिनाई।
5: र श्रीलंकन क्रिकेटर डिक बेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने। एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिमको टोली थपियो।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। लामो समयको विदेश बसाईपछि स्वदेश फर्किएका कांग्रेसका निवर्तमान सभापति देउबासँग यो कार्टुन सम्बन्धित छ। हिजो विमानस्थलबाट बाहिरिँदा देउबाले गाड़ीमाथि टाउको निकालेर समर्थकहरूलाई उत्साहका साथ हात हल्लाउनु भयो। सम्पर्ककारले पुगेर मलाई राजाले त सकेनन्, अरूले सक्छन् भनेर गरम भाषण गर्नुभयो। यहाँ कार्टुनमा पूर्व राजा जस्तै देखिने मान्छे कोठाभित्र बसेर टीभीमा देउबालाई हेर्दैछन्। गाडीमाथि टाउको निकालेर हात हल्लाउँदै गरेका देउबा देखेपछि पूर्व राजा जस्तै देखिने मान्छे भन्दैछन्, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिएँ, सकिन त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
5: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
5: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
4: 064-590-0009।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-0949, मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।
4: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018।
4: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98-511-35194।

0: Choice FM 90.4 MHz.
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी.
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा.
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा.
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17970.

0: me a extreme energy drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ, विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, पुजेलेको कपडा पसल।
8: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
9: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
9: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
9: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
1: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
4: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
5: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702211 र 9891923170।
7: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
8: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दाजुले। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
7: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
7: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
8: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
7: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
9: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविसो चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
0: घरको फोहोर वर्गीकरण गर्ने सम्बन्धी सूचना।
10: घरको फोहोर वर्गीकरण गर्ने तरिका:
11: पान्छोबाट निस्कने फोहोर तरकारी र फलफूलका बोक्रा, बासी खाना, हड्डी, प्रयोग गरिसकेका टिस्यू पेपर लगायत अन्य सबै खाले कुहिने फोहोर एकै ठाउँमा राख्ने।
12: प्लास्टिक जन्ने सामान, नफुटेका सिसा जस्तै बोतलहरू, धातु, कपडा, प्लास्टिक तथा प्लास्टिकबाट बनेका सामग्रीहरू जस्ता नकुहिने फोहोर छुट्टा छुट्टै राख्ने।
11: स्वच्छ गोर्खा बनाउने पहिलो कदम घरको फोहोर वर्गीकरण।
0: फोहोर छुट्याउ, पर्यावरण जोगाउ, स्वच्छ गोर्खा बनाऊ। गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लिन गोर्खाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरूरी सूचना। गोर्खा नगरपालिका वड़ा नम्बर 8 आर्थिक वर्ष 2082-83 मा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनुभएका लाभग्राहीले सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7(1) बमोजिम 2083 श्रावण 1 गतेदेखि असोज मसान्तसम्म वड़ा नम्बर 8 को कार्यालयमा सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र, दलित बालबालिका, पूर्ण अपाङ्गता भएका र 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकको निवेदन र विधवा महिलाको हकमा अर्को विवाह नगरेको सिफारिश पत्र सहित आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्रको फिंगर प्रिन्ट स्क्यानर मार्फत बायोमेट्रिक भेरिफिकेशन गरी नवीकरण गर्नु गराउनु हुन अनुरोध गर्दछौ। साथै म्यादभित्र नवीकरण नगरेका लाभग्राहीको नाम लाभग्राही सूचीबाट नगदकट्टा गरिने बेहोरा समेत जानकारी गराउँदछौ। ऋषिराम खत्री, वडाध्यक्ष, 8 नम्बर वडा कार्यालय, बराहा, गोर्खा। तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
2: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।

0: Mania Extreme Energy Drink.
1: Will your tomorrow Imperial सँग सफलताको यात्रा आज सुरु गरौ.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एमएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
4: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
3: हो र, के पाइन्छ नि त्यहाँ?
4: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
5: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
4: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
5: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
1: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
4: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
4: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
5: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
5: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
5: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
1: 064-590-0009।

0: Choice FM 90.4 MHz.
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स फोन 067-421-3200 सरमटारी गोर्खा
2: होइन एक्लै बसेर के सोचिरहेको
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको पैसा पनि अलिक कम छ
2: त्यति धेरै सोच्नै पर्दैन नि नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ
3: साँच्चै अनि मेरो पुरानो मोबाइल के गर्ने
2: त्यो पनि सजिलो छ त्यहाँ एक्सचेन्ज अफर पनि छ पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ
3: त्यसो भए त झन् सजिलो रहेछ अरू के पाइन्छ
2: रेडमी सामसुङ ओप्पो अनर नथिङ रियलमी इन्फिनिक्स एआई आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर चार्जर इयरफोन सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि बिग्रेको मोबाइल पनि मरमत गरिन्छ
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर विश्वास र सेवाको सही ठेगाना
4: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12
2: वाओ कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको
5: हाम्रै बालकृष्ण भाइको मानि
6: वाओ तिम्रो कस्तो राम्रो ड्रेस तिमीले कता सिलाएको बालकृष्ण अङ्कलको मानि
7: वाओ कस्तो राम्रो अफिस ड्रेस कहाँ सिलाउनु भएको सर
8: हाम्रै बालकृष्ण सरको मानि सर
5: बालकृष्ण बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस् न्यू टेलर्स लोगो जीविसा चोक गोर्खा स्ट्रेट नम्बर 22 जीसा जाने बाटो प्रोप्राइटर बालकृष्ण परियार सम्पर्क 98-560-40-283 र 98-058-48-831
10: आज त कस्तो धेरै भोक लागेको छ अलि राम्रो ठाउँमा खाजा खान जाऊ न कफी पनि खान मन लागेको थियो
11: ल हिँड न त आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु
10: ओहो केक पेस्ट्री ब्रेड सबै ताजा कफी पनि एकदमै पर्फेक्ट
11: त्यसैले त मैले तिमीलाई हालेर आएको बेकरी आइटम पनि पाइने खाजा पनि पाइने कफी पनि पाइने त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ
10: त्यही त वातावरण पनि आनन्द र सफा रहेछ
12: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ
12: ग्रेस बेकरी क्याफे गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा फोन नम्बर 067-420-658 मोबाइल नम्बर 97-69-4-91-403
14: गोर्खा आउनुहुन्छ आराम शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ
12: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ
14: सफा तथा विशाल कोठा स्वादिष्ट भोजन सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास
12: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर
14: गोर्खा गार्डन होटल गोर्खा सम्पर्क 064-590-111 र 98-560-88-088
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना काम अनि खुसी सबै बसेको हुन्छ एटु मोबाइल एन्ड रिपेयर सेन्टर जहाँ मोबाइल मात्र बेचिँदैन विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना गोर्खा नगरपालिका 6 हरमटारी गोर्खा मोबाइल 98-511-35194

0: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
1: आरामदायी र सफाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्तिचोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामलाई कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
7: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: California.
1: Extreme energy drink.
2: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रूखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: कालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
0: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
3: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227 98410-51227।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाइ, गोर्खामा पनि यूपीबीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
5: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
7: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
5: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
7: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354 98111-91354।
9: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
9: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
9: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
7: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606-9121-08 98606-9121।

0: Mania Extreme Energy Drink.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560 40172।
4: Build your tomorrow, Imperial Sangha. सफलताको यात्रा आजै शुरू गरौं।
5: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
4: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
5: आजै आवेदन दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64892 र 98-060-71524।
6: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
4: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
4: 064-590-0009।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
3: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560 17 970, 98560 17 970।
5: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98 06 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरिज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98 5 11 35 1 94। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
6: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
7: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
6: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
7: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
6: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
7: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
6: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064 21 315 र मोबाइल 98 560 40 018।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
5: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
5: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23170।

0: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210।
2: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0674 41 3 7 4 4 गोर्खा।

0: Mania.
1: Extreme energy drink.
2: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री मोबाइल नम्बर 98-94-39-421 गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा होटल विसौनीको माथिल्लो गेट अगाडि।

0: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0464207090, 98560446 र 98560409001।
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227, 98410-51227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको पनि।
5: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको बानी।
6: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा छ जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40200।

0: पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97964914103।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98568808088।
5: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
6: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
7: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
5: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
6: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
8: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
9: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
8: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
9: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
8: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
9: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
8: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: California.
1: Extreme energy drink.
2: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
2: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
5: Build your tomorrow Imperial सँग सफलताको यात्रा आजै सुरु गरौ।
6: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
5: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
6: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
7: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
7: घर? तिमी त फेरि यहाँ छौ त।
3: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
7: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
9: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-0067-71-524।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
10: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-0009,
5: 0064-590-0009। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 0664-21-323, हरमटारी, गोर्खा।
11: अजिरकोट गाउँपालिकाको हार्दिक अनुरोध, पानीको स्रोत वरपर वृक्षारोपण गरी पानीका स्रोत तथा मुहानको संरक्षण गरौ। व्यक्तिगत घटनाहरू, जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यु जस्ता घटना घटेको 35 दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गर्ने गरौं। पालिकालाई बुझाउन पर्ने करहरू: सम्पत्ति कर, बहाल कर, मालपोत तथा भूमि कर, व्यवसाय लगायत अन्य सबै किसिमका कर तथा दस्तुरहरू समयमै तिरौं। पालिका क्षेत्रभित्र व्यवसाय गर्ने सबै प्रकारका व्यवसायीहरूले अनिवार्य रूपमा आफ्नो व्यवसाय ओडा कार्यालय र पालिकामा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। बाढ़ी पहिरो संकेत पाउन साथ नजिकको ओडा कार्यालय वा प्रहरी चौकीमा सम्पर्क गरौं। अजिरकोट गाउँपालिकाको कार्यालय गोर्खा।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
5: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
5: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
7: भीमसेन थापा गाउँपालिकाको अनुरोध। पालिकामा बुझाउनु पर्ने घर जग्गा कर, मालपोत दस्तुर, व्यवसाय कर लगायत राजस्व समयमै बुझाऊ। 35 दिनभित्र अनिवार्य रूपमा व्यक्तिगत घटना दर्ता गराऊ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिला र बालबालिकाको सम्मान गरौं। सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा स्थानीय तहलाई सहयोग गरौं। सड़क पेटी र बाटो छेकिने गरी कुनै पनि निर्माण सामग्री नराखौं। भूकम्प प्रतिरोधी घर तथा भवन निर्माण गरौं। व्यवस्थित, सुन्दर र स्वच्छ पालिका निर्माणमा जुटौं। भीमसेन थापा गाउँपालिकाको कार्यालय गोर्खा।
8: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा। मोबाइल 98 5 11 35 1 94।
9: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा।
10: आरामदायी सभाकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
9: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
10: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
9: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98 510 21 336।
11: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
1: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
12: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227।
13: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू: प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश: गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।

0: चोइस एफएम 90.4 MHz।
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574-24210 98574-24210।
3: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
4: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
3: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212 064-420-212।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23-170। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
4: हाम्रै बालकृष्ण भाइको पनि।
5: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको पनि।
6: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
7: हाम्रै बालकृष्ण सरको पनि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
7: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
8: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
9: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
9: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
10: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
9: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
3: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
5: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
3: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने।

0: सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
1: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दाजै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
0: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
1: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
0: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
1: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
0: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
2: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: California.
1: Extreme energy drink.
2: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
2: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा, गुणस्तरीय सामान।

0: उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
1: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6 हरमटारी चोक गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560 40172।
2: बिल्ड योर टुमरो इम्पीरियल सँग सफलताको यात्रा आज सुरु गरौं।
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाई वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01 45 38 293 र 01 45 19 306।
0: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98 65 64 892 र 98 0 67 71 524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
0: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
0: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
0: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
7: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 0064590009
2: 0064590009।

0: बारपाक सुलिकोट गाउँपालिकाको हार्दिक अनुरोध, सबै पालिकावासीले आफ्नो टोल, चोक, गल्ली, बाटोघाटोका सबै सार्वजनिक जग्गा, मठ मन्दिर, पाटी पौवा, नदीनालाहरू र अन्य सार्वजनिक स्थलहरूको संरक्षण गरौ। पालिकालाई बुझाउन पर्ने करहरू सम्पत्ति कर, बहाल कर, मालपोत तथा भूमि कर, व्यवसाय कर लगायत अन्य सबै किसिमका कर तथा दस्तुरहरू समयमै तिरौ। पालिका क्षेत्रभित्र व्यवसाय गर्ने सबै प्रकारका व्यवसायीहरूले अनिवार्य रूपमा आफ्नो व्यवसाय ओडा कार्यालय र पालिकामा अनिवार्य रूपमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौ। व्यक्तिगत घटनाहरू जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यु जस्ता घटना घटेको 35 दिनभित्र ओडा कार्यालयमा अनिवार्य रूपले दर्ता गर्ने गरौ। पालिकाको हरेक विकास निर्माणका कार्यहरूमा सबै पालिकावासीले सहयोग गरौ। बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय गोर्खा। बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसै कहाँ खोज्ने होला त?
1: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856017970, 9856017970। संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
2: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
0: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064213015 र मोबाइल 9856404018।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
5: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
0: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
5: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
5: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमतारी, गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।

सुन्नुभ्री गाउँपालिकाको हार्दिक अनुरोध, पानीको स्रोत वरपर वृक्षारोपण गरी पानीका स्रोत तथा मुहानको संरक्षण गरौ। व्यक्तिगत घटनाहरू, जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यु जस्ता घटना घटेको 35 दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गर्ने गरौं। पालिकालाई बुझाउन पर्ने करहरू सम्पत्ति कर, बहाल कर, मालपोत तथा भूमिकर, व्यवसाय लगायत अन्य सबै किसिमका कर तथा दस्तुरहरू समयमै तिरौं। पालिका क्षेत्रभित्र व्यवसाय गर्ने सबै प्रकारका व्यवसायीहरूले अनिवार्य रूपमा आफ्नो व्यवसाय वडा कार्यालय र पालिकामा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। बाढ़ी पहिरो संकेत पाउन साथ नजिकको वडा कार्यालय वा प्रहरी चौकीमा सम्पर्क गरौं। चुम्नुब्री गाउँपालिकाको कार्यालय गोर्खा।

0: Sonia. Extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ।
5: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98 066 63 381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
6: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98 410 51 227, 98 410 51 227।

0: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइको मानि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा, स्ट्रेट नम्बर 20।

0: टेलर्स लोगो जीविसा चोक गोर्खा स्टेट नम्बर 22 जीसासा जाने बाटो प्रोपाइटर बालकृष्ण परियार सम्पर्क 9856 40283 र 9008848131
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त
2: भेट्यो नि होटल गोर्खा प्यालेस
1: त्यही त नाम नै कस्तो आनन्द लाग्ने अनि कस्तो रहेछ त के सुविधा छ रहेछ त्यहाँ
2: कोठा सफा र आरामदायक पनि रहेछ वातावरण पनि शान्त रहेछ खाना पनि मिठो रहेछ
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ होटल गोर्खा प्यालेस होटल गोर्खा प्यालेस आराम स्वाद र सम्मानको सही ठेगाना सही ठेगाना
4: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा फोन नम्बर 064-421-322 र 421-443
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना काम अनि खुसी सबै बसेको हुन्छ एटु मोबाइल एन्ड रिपेयर सेन्टर जहाँ मोबाइल मात्र बेचिँदैन विश्वास ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना गोर्खा नगरपालिका छ हरमटारी गोर्खा मोबाइल 9851-35194
5: आज त कस्तो धेरै भोक लागेको छ अलि राम्रो ठाउँमा खाजा खान जाऊ न कफी पनि खान मन लागेको थियो
6: ल हिँड न त आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु
5: ओहो केक पेस्ट्री ब्रेड सबै ताजा कफी पनि एकदमै पर्फेक्ट
6: त्यसैले त मैले तिमीलाई हालेर आएको बेकरी आइटम पनि पाइने खाजा पनि पाइने कफी पनि पाइने त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ
5: त्यही त वातावरण पनि आनन्द र सफा रहेछ
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ
1: ग्रेस बेकरी क्याफे गोर्खा नगरपालिका छ हरमटारी गोर्खा फोन नम्बर 064-420-658 मोबाइल नम्बर 97-69-491-403
7: गोर्खा आउनुहुन्छ आराम शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ
7: सफा तथा विशाल कोठा स्वादिष्ट भोजन सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास
1: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर तपाईँको आत्मीय घर
7: गोर्खा गार्डन होटल गोर्खा सम्पर्क 064-590-111 र 98-560-88-088
5: ओइ सुन्न सुस्मिताको बिहेको निम्तो आइसक्यो के लाएर जाने भन्ने पो पिर्छ त मलाई त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके ए हो र त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ नयाँ डिजाइनका साडी कुर्ता गाउन ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ ए हो र फिटिङ पनि राम्रो हुन्छ एकदमै स्टाइल पनि क्वालिटी पनि रेट पनि मिल्द ए त्यसो भए म पनि त्यही जानु पर्ला
3: आकर्षक कुर्ता सुरुवाल गाउन लेहेङ्गा साडी डिजाइनर ब्लाउज सिलाई पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ रुसु क्रिएसन बुटिक गोर्खा नगरपालिका छ हरमटारी जीविस चोक गोर्खा सम्पर्क नम्बर 9860-9621-08

0: Media,
1: Extreme Energy Drink.
2: Will Your Tomorrow, Imperial Sangha, सफलताको यात्रा आज शुरु गरौं.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्. इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो.
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाई वातावरण र उज्जवल करियरको अवसर.
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ. सम्पर्क 01-4538-293 र 01-4519-306.
4: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
4: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 98-560-40-172.
6: नेपाली परम्पराको चिनारी काठको ठेकी. दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा. सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524.
7: होइन, एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि.
7: घर? तिमी त फेरि यहाँ छौ त.
5: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
7: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
6: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
8: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
6: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
8: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
6: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी, गोर्खा. हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 06-4420-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय.
9: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
9: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा. फोन 064-590-0009.
2: 064-590-0009.

0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
1: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
1: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
1: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0565 40 0 49, मोबाइल नम्बर 9856 40 4 9 0 र 9856 30 0 82।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 9856 17 9 70, 9856 17 9 70।
3: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 0674 41 43 धरमटारी गोर्खा।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 9856 40 0 46 र 9856 40 9 0 1।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851 35 1 94।
5: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
1: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
5: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहर मैला नफालौं र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
5: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।

0: Choice FM 90.4 MHz.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
2: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा, फोन 064-420-206, मोबाइल 98-510-21-336।
6: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
6: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
6: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
6: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि, बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
8: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल्ड उद्योग छँदैछ नि, युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
8: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा, आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा, सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98-460-70-211 र 98-191-23-170।

0: Insomnia
1: Extreme Energy Drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।

0: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
1: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
0: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
1: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
0: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
1: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
0: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा।

0: तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
1: बाय कृष्ण अङ्कलको मानिए।
2: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरको मानि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664220658, मोबाइल नम्बर 97969401403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
12: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
10: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
13: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
12: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
10: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811193154, 9811193154।
14: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
15: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दाजै, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
14: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
15: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
14: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
15: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
14: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
10: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।

0: Mania.
1: Extreme Energy Drink.
2: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
3: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
2: हो र, के पाइन्छ नि त्यहाँ?
3: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
3: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
5: Build your tomorrow Imperial सँग सफलताको यात्रा आजै सुरु गरौ।
6: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएचसीएम र एमएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
5: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
6: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
7: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
3: घर हेर्दैछु नि।
7: घर? तिमी त फेरि यहाँ छौ त।
3: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
7: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-5022, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
9: नेपाली परम्पराको चिनारी काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
5: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल NPI गोर्खा हस्पिटल।
5: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा NPI गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
10: स्वास्थ्यको भरपर्दो नाम NPI गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 064-590-0009,
5: 064-590-0009।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-6670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-0549 मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।
8: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिरेजमा।
9: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
8: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
9: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
8: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 064-24-206 मोबाइल 98-510-21-336।
6: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98-066-63-381। वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

यादै सल सल जुनै टल टल

कुनै ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 067-421-3027 गोर्खा।

0: toilet pony, yeah. Extreme energy drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
2: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
7: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
7: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
7: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
8: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98-410-51-227, 98-410-51-227।

0: सलमान खान जस्तो देखेछ, ह्यान्डसम।
1: तेरो पनि बिहे उधा, त पनि ह्यान्डसम हेरिहाल्छस् नि।
0: केटी पाउनु पर्यो नि।
1: ए मन लगाएर खोज्न अनि नि केटी पाउँछ।
2: राति
0: राति
1: चल
0: चकाचक हो त्यहाँ।
1: पनि बिहे गरिहाल। अब
0: पहिला केटी त भेट्न दे मनपसन्दको। बापूले भनेछ माईको पायल लगेर दिन, जुन दिन भेट्छु लगेर सिधै पायल दिन्छ। पण्डितजी दुल्हा रेडी छ, पूजा सुरु गर्नुहोस्। ए बेहुलीहरू कतिखेर आउँछ रे?
1: आयो

0: आरो बही को थियो रे
1: दाजु रमानन्द चौक घर नम्बर 30।
0: घर नम्बर 30।

0: 妈就漂亮。
1: 导演的不看你。本人。
2: 裁判长。
1: 나쳤어
2: 이제빨리가야죠
1: 보리비한

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9008-48-831।
10: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
10: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
10: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 9856-88-088।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
14: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौं। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
13: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
13: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 9840-70-211 र 9891-23-170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास।

0: ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एण्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
2: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
1: ए त्यसो भए म पनि त्यही जानु।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Extreme energy drink.
1: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067175124।
4: होइन एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-522, मोबाइल नम्बर 98-512-35830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 06-5900-009,
1: 06-5900-009।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
10: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल,
11: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98-460-26-176, 98-16-17-33-51।
8: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
1: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
8: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
1: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24210 98576 24210।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 9856404900 र 9856303082।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 9851135194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
3: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
2: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई।
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
2: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 9851021336।
1: बारपाक सुलिकोट गाउँपालिकाको हार्दिक अनुरोध, सबै पालिकावासीले आफ्नो टोल, चोक, गल्ली, बाटोघाटोका सबै सार्वजनिक जग्गा, मठ मन्दिर, पाटी पौवा, नदी नालाहरू र अन्य सार्वजनिक स्थलहरूको संरक्षण गरौ। पालिकालाई बुझाउन पर्ने करहरू सम्पत्ति कर, बहाल कर, मालपोत तथा भूमि कर, व्यवसाय कर लगायत अन्य सबै किसिमका कर तथा दस्तुरहरू समयमै तिरौ। पालिका क्षेत्रभित्र व्यवसाय गर्ने सबै प्रकारका व्यवसायीहरूले अनिवार्य रूपमा आफ्नो व्यवसाय ओडा कार्यालय र पालिकामा अनिवार्य रूपमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। व्यक्तिगत घटनाहरू, जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र मृत्यु जस्ता घटना घटेको 35 दिनभित्र ओडा कार्यालयमा अनिवार्य रूपले दर्ता गर्ने गरौं। पालिकाको हरेक विकास निर्माणका कार्यहरूमा सबै पालिकावासीले सहयोग गरौं। बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय गोर्खा।
4: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन, म त नजानु पर्ला कि?
5: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके। हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्या रे?
4: हो र, फेरि कहिले जाने, समय पनि त छैन।
5: त पनि के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छु त।
4: त्यस्तो सजिलो हुन्छ है?
5: अनि धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेरी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगाए सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ।
1: कारा कलेक्सन, हरमटारी गोर्खा। हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै। सम्पर्क नम्बर 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
2: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको रविशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083 लागि बीबीएस बीए र बीएड प्रथम वर्षमा भर्ना खोलिसकेको छ।
1: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति सहुलियत शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
2: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा, फोन 064-420-88, मोबाइल 98-560-40-228, 98-560-40-787 र 98-560-40-788। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 064-421-323।
3: विश्वास तपाईको सेवा हाम्रो।

0: Media, Extreme Energy Drink.
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: स्वाइस एफएम 90.4 मेगाहर्ज।
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुला बिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
1: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227। 98410-51227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइकोमा नि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
2: हाम्रै बालकृष्ण सरकोमा नि सर।
6: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
1: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
1: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-491-403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064-590-111 र 98560-88088।
1: पूर्वाधार विकास कार्यालय गोर्खाको अनुरोध, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा वातावरण मैत्री उपायहरूलाई अपनाऊ। आधुनिक पूर्वाधार र संरचनाहरू भूकम्प प्रतिरोधी, बाल मैत्री र अपाङ्गता मैत्री बनाऊ। सुरक्षित र गुणस्तरीय संरचनामा ध्यान दिऊ। विकास निर्माण कार्यमा तपाई हामीले अनावश्यक अवरोध नगरौ। सड़क पेटी किनारमा जथाभावी निर्माण सामग्री नराखौं। पूर्वाधार विकास कार्यालय गोर्खा। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
15: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक

0: अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्यालडोका, आल्मुनियम झ्यालडोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
2: धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।
7: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
8: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
7: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
8: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
7: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
8: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
7: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Bunnia.
1: Extreme energy drink.
2: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194।
3: बिल्ड योर टुमरो इम्पीरियल सँग सफलताको यात्रा आजै शुरू गरौं।
4: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए, बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
3: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
4: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
7: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
7: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
7: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-522, मोबाइल नम्बर 98512-35830 र 98443-5410-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका छ, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायज्ञ, सेवा चाहियो गुणस्तरीय।
10: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
10: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा। फोन 0064-590-009,
2: 0064-590-009।
7: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
7: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0064-20-212, 0064-20-212।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
7: क्लिनिकमा उपलब्ध सेवाहरू: मुटु तथा रक्तचाप जाँच,
10: सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
0: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
10: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
0: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
10: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
0: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
10: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
5: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
11: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560-17970 98560-17970।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
4: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410-51227। 98410-51227।

0: Mania Extreme Energy Drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210 9856724210। तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराइ स्टेजमा कस्तो मजाले बोलेको।
3: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराइ बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
4: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
2: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
3: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 9811193154 9811193154।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
5: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516। कृषक हितका लागि जारी सन्देश, गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र गोर्खा। होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्,
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।

0: Slip on ya. Extreme energy drink.
1: Wow, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
5: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008548131।
8: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
8: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन, ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97969401403।
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
12: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088088।
13: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
14: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
13: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, नारायण वस्त्रालय, फुसिलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
12: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
10: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083का लागि बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना खोलिसकेको छ।
12: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति, सहुलियत शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
10: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा, फोन 0664204088, मोबाइल 9856042228, 9856407787 र 9856407788।
15: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
16: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
15: त्यहाँ त्यस्तो विशेष के छ र?
16: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
15: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
16: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
15: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै,
11: फोन नम्बर 0655 40 49 50, मोबाइल नम्बर 9856 40 49 सय र 9856 30 82।
17: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
18: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
19: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
18: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
20: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
21: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
20: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र,
21: तँलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ।

जानु पर्ला। आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Mania Extreme Energy Drink.
1: Will your tomorrow Imperial Sangha सफलताको यात्रा आजै शुरू गरौं.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्. इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएचसीएम र एमएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो.
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर.
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ. सम्पर्क 01 45 38 293 र 01 45 19 306.
3: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा. सम्पर्क नम्बर 98564692 र 98067174524.
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि.
4: घर? तिमी त फेरि यहाँ छौ त.
5: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
6: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
6: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी, गोर्खा. हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022. युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 98560401.
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल.
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी, गोर्खा. फोन 0064590009.
1: 0064590009.
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
10: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि.
9: त्यहाँ त्यस्तो विशेष के छ र?
10: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ. अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि.
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो.
10: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य.
3: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै. फोन नम्बर 0065404950.

0: पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
0: बसाई स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98510-21336।

0: Choice FM 90.4 MHz.
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
2: आरामदायी र सहकोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510211336।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511-35194।
4: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
5: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083का लागि बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना खुलिसकेको छ।
4: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने, आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति सहुलियत, शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
5: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा। फोन 0664420088, मोबाइल 98560-40228, 98560-40787 र 98560-40788।
1: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
2: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
1: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
2: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
1: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: Bifonia.
1: Extreme energy drink.
2: गोरखा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
3: गोरखा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोरखा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहोर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौ। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहोर मैला नफालौं र फाल्न नदिऊ।
3: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोरखा सँगै स्वच्छ गोरखा।
2: गोरखा नगरपालिका गोरखा संघको सहकार्यमा क्लीन गोरखाको अनुरोध।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
6: गोर्खा बजार कालिका काखैमा
4: नारायण वस्त्रालय फुजेलीको कपडा पसल, फरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
7: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
7: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
5: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
7: सम्पर्क होटल गोर्खा प्यालेस, हरमतारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।

0: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौ, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौ, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू: एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेशन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
2: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: Siliconia.
1: Extreme energy drink.
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227। 98410 51227।

0: چوائس ایف ایم 90.4 MHz.
1: वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइको बानी.
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी.
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरको बानी सर.
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न.
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856 40283 र 9008848.
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
8: त्यसैले त मैले तिमीलाई हालेर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658, मोबाइल नम्बर 97969401403.
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर.
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664590111 र 9856088.

0: me a extreme energy drink.
1: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
2: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
1: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
2: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
1: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
2: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
1: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
4: पूर्वाधार विकास कार्यालय गोर्खाको जनहितमा जारी सन्देश। सड़क हामी सबैको साझा सम्पत्ति हो। यो सम्पत्तिको प्रयोग गर्ने अधिकार हामी सबैको रहेको छ अनि सड़क, पुल, झोलुङ्गे पुल जस्ता भौतिक पूर्वाधारका संरचनाहरूको संरक्षण गर्नु पनि हामी सबैको दायित्व हो। करोड़ौंको लगानीमा निर्मित संरचनाहरू थोरै लगानीको मरमत सम्भारले धेरै समयसम्म टिकाउ र प्रयोग योग्य रहनेछ। तपाईँ हाम्रै सानो सहयोग, मेहनत, प्रयास र सूचनाले महत्वपूर्ण भूमिका खेल्नेछ।

0: Insomnia Extreme Energy Drink.
1: Build your tomorrow, Imperial सँग सफलताको यात्रा आजै सुरु गरौं.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्. इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो.
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाई वातावरण र उज्जवल करियरको अवसर.
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ. सम्पर्क 01 45 38 293 र 01 45 19 306.
3: नेपाली परम्पराको चिनारी काठको ठेकी. काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा. हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ. रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी, गोर्खा. सम्पर्क नम्बर 98564692 र 98067174524.
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि.
4: घर? तिमी त फेरि यहाँ छौ त.
5: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ.
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है.
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्.
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट.
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा. आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्.
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ.
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ. शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो. फोन नम्बर 0064205722, मोबाइल नम्बर 98512335830 र 98434510022. UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा.
1: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ. अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ. स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय.
7: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल.
1: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा.
7: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा. फोन 0064590009
1: 0064590009.
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
8: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 98560401172.
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
10: सबैलाई पाएक पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि.
9: त्यहाँ त्यस्तो विशेष के छ र?
10: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ. अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि.
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो.
10: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य.
3: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै.
9: फोन नम्बर 0965400949, मोबाइल नम्बर 9856404900 र 9856303082।
4: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
9: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
4: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
9: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
4: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 9846702011 र 9891923170। आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 9851535194। दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
11: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू।

0: भन्छौ
1: हजुर
0: बिहा गर्ने
1: यस
0: बस न त
1: ओके
2: दाजु
1: देख्यो
2: बस्थेन
1: भाइ म आइपुग्छु पुगेन
2: हजुरले यति गरिदिनु भयो भने नि दाजु साह्रै गुण लाग्छ
1: बुढालाई नि
3: Thank you.

0: California.
1: Extreme energy drink.
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो. त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा.
3: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा.
2: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल. पुजेलेको कपडा पसल
4: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमटारी, गोर्खा. सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51.
5: बहिनीको बिहेमा जाने दिन आइसक्यो, मसँग त केही पनि गहना छैन. म त नजानु पर्ला कि?
6: अचम्म छ, जहाँ अब गहना छैन भनेर बहिनीको बिहेमा नजाने हो र? हरमटारीमा रहेको कारा कलेक्सनमा गएर मैले त आफूलाई चाहिने गहना पनि लिएर आइसके. हेर्दा सुन जस्तै छ, कसैले चिन्दैन क्यारे.
5: हो र, फेरि कहिले जाने, समय पनि त छैन.
6: तपाईँ के कुरामा चिन्ता गर्छस् के? जाने समय नभए फेसबुक, इन्स्टाग्राम, टिकटक जतासुकै कारा कलेक्सनको पेज छ त, त्यही गएर आफूलाई मन परेको गहना छान्ने अनि अर्डर गर्ने, तेरो घरमै आइपुग्छ त.
5: त्यस्तो सजिलो हुन्छ है?
6: हो नि, धेरै डिजाइनका हार, झुम्का, चुरा, सिक्री, औठी, ब्रासलेट, मंगलसूत्र, तिलहरी, नौगेडी, मोतीको माला, एडी गहना, ब्रासको हार सेट, राशि अनुसारको औठी लगायत सम्पूर्ण फेसन अनुसारको ग्यारेन्टी वाला गहना र सधैँ लगाउनको लागि पञ्चधातुका गहना आफूलाई मन परेको डिजाइनमा र अर्डर अनुसारको साइजमा पाइन्छ.
3: कारा कलेक्सन, हरमटारी, गोर्खा. हरमटारीबाट हस्पिटल जाने बाटो घ्याम्पेसाल बस पार्क नजिकै. सम्पर्क नम्बर 98 066 63 381. व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुनेछ.
7: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको. पैसा पनि अलिक कम छ.
7: त्यति धेरै सोच्नै पर्दैन नि. नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न. अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ.
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
7: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ. पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ.
2: त्यसो भए त झन् सजिलो रहेछ. अरू के पाइन्छ?
7: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि. बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ.
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
7: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना.
3: विकास मोबाइल सेन्टर, हरमटारी, 40 चोक, गोर्खा. सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12.
7: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
8: भेट्यो नि, होटल गोर्खा प्यालेस.
7: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने. अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
8: कोठा सफा र आरामदाय पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ.
7: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो.
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ. होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना.
8: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा. फोन नम्बर 064-421-322 र 421-443.
9: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
7: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ. विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा.
10: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर, गोर्खा.
7: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा. मोबाइल 98410-51-227, 98410-51-227.
3: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो.
0: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083 लागि बीबीएस बीए र बीएड प्रथम वर्षमा भर्ना खोलिसकेको छ।
11: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति, सहुलियत शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
0: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा, फोन 0664204088, मोबाइल 9856042228, 9856407788 र 9856407788।

0: Choice FM 90.4 MHz. संगम मेडिकल क्लिनिक गोरखामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउन हुन अनुरोध गर्दछौ।
2: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोरखा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
3: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोरखा।
4: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
3: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोरखा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
5: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोरखा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
5: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स, गोरखा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210, 98-576-24-210।
7: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइको बानी।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको बानी।
10: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरको मानि सर।
8: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोरखा मानि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोरखा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98-560-40-283 र 98-058-48-831।
12: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
13: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
12: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
13: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
12: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
6: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
6: ग्रिस बेकरी क्याफे, गोरखा नगरपालिका छ हरमटारी गोरखा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
2: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हो।
2: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
3: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हो।
2: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
4: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
5: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
4: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98-111-93-54, 98-111-93-54।
6: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक गोर्खा।

0: Hyponia.
1: Extreme energy drink.
2: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी, गोर्खा। सम्पर्क नम्बर 98564692 र 98067174524।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 06-4420-522, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
9: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
5: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
9: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
9: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
4: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 06-5540-0549, मोबाइल नम्बर 98560-40490 र 98560-30082।

0: Choice FM 90.4 MHz.
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स फोन 067-421-3700 धरमटारी गोर्खा।
2: मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।
3: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
4: +2 उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083का लागि बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना खोलिसकेको छ।
3: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति, सहुलियत शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
4: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा, फोन 067-420-088, मोबाइल 98-560-40-228, 98-560-40-787 र 98-560-40-788।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
5: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
5: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
5: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
7: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
8: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
7: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
7: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
2: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ हरमटारी गोर्खा, मोबाइल 98-511-35194।

0: Mania, Extreme Energy Drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 0664202012, 0664202012।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0664213122 र 421443।
3: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
3: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
5: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
2: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
6: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527।
7: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी दिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842385516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
8: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
8: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 9560 17970।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: बर्खायाम सुरु भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुला बिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
3: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका बिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
3: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: हरित गोर्खा, सुरक्षित गोर्खा।
5: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाउ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाउ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसकेँ।
0: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
0: ए हो र, फिटिङ पनि राम्रो हुन्छ।
7: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
0: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98574 24210 98574 24210।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
4: गोर्खा बजार कालिका काखैमा
2: नारायण वस्त्रालय पुजेलेको कपडा पसल फरमतारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाउन। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना
3: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोर।
0: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
1: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको सुपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
2: बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ यसले। यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ।
0: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
1: र एसीसी प्रिमियम कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, ₹2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा कांग्रेसको संस्थापन इतर समूहको अहिले चलिरहेको राष्ट्रिय भेला बारेको खबर। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि शुरू भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला आजदेखि शुरू भएको हो। भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ। निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ। यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाई छ। सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो। त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको उल्लेख गर्दै उहाँकै नेतृत्वमा कांग्रेस अघि बढ़ने बताउनुभयो। देशभरका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कार्यकर्तालाई स्वागत गर्दै कोइरालाले पार्टीभित्रको उत्साह र एकताले नै कांग्रेसको भविष्य सुनिश्चित गर्नेमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन इतर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ।
1: यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ।
0: कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलवाङमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पत्ति सहित तीनजनाको ज्यान गएको छ। सुनसहरी गाउँपालिका दुई फलवाङका 77 वर्षीय वीरबहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय सनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। गैराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहान मात्रै तीनजनाको शव भेटिएको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। त्यस्तै सुनसहरी दुई गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले क्षति गरेको छ। पहिरोमा बेपत्ता लादे बुढा मगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। यसअघि बुधबार बेलुका रोल्पाको थवाङ 5 कोटल 12 पहिरोमा परि 10 ज्यान गएको थियो।
1: रूकुम पूर्वको मध्य पहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रूकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 भोलि शनिबार बिहान 7 मध्य पहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
0: कास्कीको मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित तीनजनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र 2 भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भाग समेत कटान गरेपछि उहाँहरू अलपत्र पर्नुभएको थियो। पोखराको सारांगकोट बस्ने प्रदीप ढकाल, सरलाई घर भई अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गैरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी वडा 8 बिरेठाँटी क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार मोदी खोलामा आएको बाढ़ीले बिरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाँटी नजिकैको झण्डै 100 सड़क खण्ड मोदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ। बाढ़ीले कास्की र पर्वतको सिमानामा पर्ने मोदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ।
1: सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी क्षेत्रका केही ठाउँमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति तराई भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
0: रौतहटको गरूडा नगरपालिका छ पोठियाहीबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र बासुकीनाथ दर्शन गर्न पुगेका यात्रु चढ़ेको बस दुर्घटना भएको छ। दुर्घटनामा 1 बालक सहित 3 ज्यान गएको छ। 45 भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतोका 14 वर्षीय छोरा शिव महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। नाचाखा 15-54 नम्बरको बस दुर्घटनामा 3 नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी नै छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र मितव्ययी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन महत्व पूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान, सीप, अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालय कार्यालयमा हाजिर भएको पाँच दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर सञ्चालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाण्डुमा शुरू। देउबाकै नेतृत्वमा पार्टी अघि बढ़ने नेता शशांक कोइरालाको भनाई, सुदृढ़ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड़, रोल्पा कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति, नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित तीनजनाको ज्यान गयो, सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाण्डु टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप बढ़न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भाइरस

0: खाद्य सुरक्षा कम्पनीको सेवा क्षेत्र नै दुर्गम केन्द्रित हो। सहरी इलाकामा कमै उपभोक्ताले खाद्यको सेवा लिने गर्नुभएको छ र दुर्गमका अधिकांश जनताहरूले लिनुभएको छ र हामी चाहिँ दुर्गममा पनि अति दुर्गम ठाउँहरूमा हामी प्रत्येक वर्ष चाहिँ विस्तारित हुँदै गइरहेका छौँ र अहिले पनि 101 पालिकासँग हामीले समझदारी यमयोग गरेर खाद्य आपूर्ति गर्दै आइरहेका छौँ।
1: विशेष गरी सहरी क्षेत्रमा यो चाडपर्वको बेलामा अलिक बढी समस्याको पाटोहरू जोडिन्छ, जस्तै गुणस्तरको कुराहरू भयो अनि खाद्यान्न मौजदातको कुराहरू पनि अलिकति समस्याको पाटोको रूपमा रहँदै आएको देखिन्छ। यो समस्या हुन नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छौँ कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा?
0: गुणस्तरमा हामी धेरै सचेत रहँदै आएका छौँ र हाम्रा गोदामहरूमा हाम्रा गुणस्तर प्राविधिकहरूले समय समयमा खाद्य गुणस्तर निरीक्षण गर्ने र नेपाल सरकारको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट समेत समय समयमा निरीक्षण हुने गरेको छ। त्यस कारणले हामीले चाहिँ आफ्ना खाद्य वस्तुहरूको गुणस्तर निरन्तर कायम राख्ने गरेका छौँ र आम उपभोक्तालाई गुणस्तर ह्रास भएको खाद्यान्न उपलब्ध गराउन हुँदैन भन्ने कुरामा हामी सचेत छौँ र गुणस्तरयुक्त खाद्यान्न हामीले वितरण गर्दै आइरहेको एउटा निवेदन गर्दछु।
1: वर्षभरिमा 40-50 रुपियाँ महँगी पर्छ, तर हामीले सहुलियत पसलबाट चाहिँ 5-13 मूल्यमा हामी छुट पाउने गरेका छौँ, खासै राहत हुँदैन भन्ने एउटा गुनासो उहाँहरूको सुनिन्छ। यसलाई चाहिँ कसरी हेरिन्छ?
0: हाम्रो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले वितरण गरिने खाद्यान्न नै सहुलियत यतिकै पनि सहुलियत हुन्छ साबीको मूल्यमा पनि, त्यसमा पनि हामीले 5 रुपियाँ छुट दिँदा प्रति क्विन्टलमा 500 हुन जान्छ। खाद्यमा गयौँ भने यतिमा पाइन्छ भन्ने मनसायले चाहिँ व्यापारीहरूले पनि बाध्य भएर उनीहरूले चाहिँ हाम्रो मूल्यको हाराहारीमा दिन बाध्य हुन्छन् र यसले हाम्रो आम बजारलाई सन्तुलनमा राख्न सहयोग गर्छ। यसले यसको हाम्रो चाहिँ सहुलियत मूल्य पसलको प्रभाव चाहिँ अवश्य पनि बजारमा पर्छ र हाम्रो गोदाममा अथवा हाम्रो आउटलेटहरूमा आएर सेवा लिने वा बाहिरबाट लिने सबैले चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
1: साउनबाट चाडपर्वको एउटा लहर नै सुरु हुन्छ, यसलाई विशेष ध्यानमा राखेर हामीबाट हुने कुराहरूमा अलिकति केही परिमार्जन भएका छन् कि पहिले जसरी हुन्थ्यो त्यसैलाई निरन्तरता दिइएको छ?
0: 1.5 महिना अगाडि नै हाम्रो सुबोध मूल्य पसल सञ्चालन गर्यौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपाली जनता आम उपभोक्तालाई सेवा गर्न तत्पर छ, यसले चाहिँ समयमै आफ्ना चाहिँ निर्णयहरू गरेर बेलैदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्छ र सुबोध मूल्यमा खाद्यान्न उपलब्ध गराउँछ भन्ने विषयमा चाहिँ आम उपभोक्तालाई जानकारी रहोस् र यसलाई हामी निरन्तर गर्छौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका आउटलेटहरूबाट सेवा लिनुहोस्, हामीसँग पर्याप्त मौद्दा छ।
2: उहाँ हुनुहुन्थ्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्साल। फेरि पनि खबरकै सिलसिला, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको 5 मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्य मन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्।
1: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित 3 नाममा प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ। उहाँ काठमाडौँ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबानबाट बच्न के गर्ने?
4: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
4: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
4: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशी को कनेक्शन
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा अनुभवी विशेषज्ञ आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424496 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्
0: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-545-46-66
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालय बाट लगेको 6 सीपीयू पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो।
3: सभामुख डोल प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स अहिले चरम ऋण राजनैतिक हस्तक्षेप र व्यथितिमा फँसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ।
4: काठमाडौँको भृगुटी मण्डपमा आज चौथो दिन पनि नाइमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पर्सि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी राखिएका छन्।
3: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्सी परिसूचक सामान्य अंकले घटेको छ। नेप्सी परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किट्टा शेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो नेप्सी सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो।
4: काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पर्सिसम्म चल्नेछ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आउँदो सोमबारदेखि शुरू हुने 11 उल्ची फ्रीडम सील्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास युरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्नु यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि आफू विरूद्ध हुने आक्रमणको पूर्व अभ्यास भन्दै विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला प्योङयाङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो।
4: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेटर टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा यूएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पर्सि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउवाकै नेतृत्वमा पार्टी अघि बन्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोड।
3: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य, नयाँ मापदण्ड लागू। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
4: सर्पदंश र रेबिज विरूद्धको खोप भित्रियो, अहिले देखिएको अभाव टर्ने। खाद्य कम्पनीको शपथ मूल्य पसल अब वर्षभर सञ्चालन हुने। 44 जिल्लाका 193 बिक्री केन्द्रबाट उपभोक्तालाई राहत पुग्ने अपेक्षा।
3: अमेरिका र दक्षिण कोरियाबाट संयुक्त सैन्य अभ्यासको तयारी, उत्तर कोरियाद्वारा नयाँ प्रतिरोधको चेतावनी।
4: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: Extreme energy drink.
1: Build your tomorrow, Imperial Sangha. Safaltako yatra, aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एमपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एमपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
3: 064-590-0009।
5: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
6: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
5: त्यहाँ त्यस्तो विशेष के छ र?
6: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
5: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
6: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
5: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-049, मोबाइल नम्बर 98-560-40-499 र 98-560-30-082।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 064-421-315 र मोबाइल 98-560-40-018। द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
1: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083का लागि बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना खुलिसकेको छ।
5: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने, आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति सहुलियत, शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
1: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस, लक्ष्मी बजार, गोर्खा। फोन 064-420-088, मोबाइल 98-560-40-228, 98-560-40-787 र 98-560-40-788।
3: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98-511-35194।
6: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
7: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
9: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
9: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 9856724210, 9856724210।

0: sip on ya. Extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स। फोन 067-421-322 हरमटारी गोर्खा।
1: बल्ल बल्ल घर बनाएर सोचियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भएँ।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखा सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9867373632 र 9842285516। कृषक खेतका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा। वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
7: हाम्रै बालकृष्ण भाइको मानि।
8: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
9: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
10: हाम्रै बालकृष्ण सरको मानि सर।
11: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
12: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
13: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008848131।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0564-90111 र 9856088

0: Choice FM 90.4 MHz.
1: Sarvapratham sampurna namaskar. Jyotina mote ko poito re bachana yaha swagat ma. Jo namaskar bhagavan hola dhanyawad.
2: मान्छेहरूले बिहा गरेर उहाँ एनिभर्सरी मनाइसके, तिम्रो सिउँदोमा सिन्दुर भन्ने चाहिँ कहिले हो?
3: खाली खाली तिम्रो सिउँदो

0: Mania Extreme Energy Drink.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेशन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
2: विल योर टुमरो इम्पीरियल सँग सफलताको यात्रा आजै शुरू गरौं।
3: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
2: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
3: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01 45 38 293 र 01 45 19 306।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
6: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
6: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
6: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 572, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
2: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
8: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
2: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल, सधैँ तपाईँको साथमा।
8: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8, हरमटारी गोर्खा। फोन 0064 590 009,
2: 0064 590 009।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
6: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98 560 40 172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0665 40 0 49, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।
4: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
11: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
12: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
11: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
12: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
11: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
12: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
11: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।

0: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
1: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
0: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212। तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
0: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210।
0: द्रव्यशाह बहुमुखी क्याम्पस गोर्खामा स्नातक तहमा भर्ना खुल्यो।
3: प्लस टू उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै गोर्खामै गुणस्तरीय उच्च शिक्षाका लागि लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083 लागि बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना खुलिसकेको छ।
0: क्यूएए मान्यता प्राप्त यस प्रतिष्ठित क्याम्पसमा अनुभवी प्राध्यापकबाट अध्यापन गराइने, आधुनिक पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर ल्याब, छात्रवृत्ति सहुलियत, शुल्क र अध्ययन मैत्री वातावरण रहेकोले आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोला।
3: थप जानकारीका लागि सम्पर्क द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मी बजार गोर्खा। फोन 064-420-088, मोबाइल 98560-40228, 98560-40787 र 98560-40788।
4: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
5: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
6: विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
6: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410-51227, 98410-51227।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
8: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
8: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
8: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
6: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर, हरमटारी, चालिसे चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
0: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
0: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
6: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-24-670 मोबाइल नम्बर 98-460-56-238।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: हजुर
1: अलिसा, आई लव यू.
2: व्हाट? औकात हेर्छस् तैले?
0: औकात हेर्छस्?

0: मैं नमस्ते
1: साबिलूट
0: हस्ने।

0: Choice FM 90.4 MHz.
1: मेरो फोटो हेरेर लट्ठी भएको हो.

0: California, extreme energy drink.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
3: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
4: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
3: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
4: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
3: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
7: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
7: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
7: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
8: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जान पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
6: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-490-39-421, गोर्खा नगरपालिका 6, शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय फुजेलेको कपडा पसलमा।
10: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा
11: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय सुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमदारी गोर्खा सम्पर्क नम्बर 9846026176 9816173551
12: तिम्रो छोरीको अक्षर त कति राम्रो कसरी यति राम्रो भयो आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको
13: त्यही त मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि पहिले अक्षर कस्तो नराम्रो थियो बोल्न पनि कस्तो डराउँथ्यो हेर त अहिले कस्तो राम्रो भएको छ
14: मामु अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्
12: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने
13: पक्कै पनि बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ अक्षर सफा र सुन्दर बनाउने अभ्यास पब्लिक स्पिकिङ ट्रेनिङ आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ राम्रो अक्षर आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य सम्पर्क नम्बर 9811193154 9811193154
15: ओइ सुन्न सुस्मिताको बिहेको निम्तो आइसक्यो के लाएर जाने भन्ने पो पिर्छ त मलाई त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके
16: ए हो र त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र
15: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ नयाँ डिजाइनका साडी कुर्ता गाउन ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ
16: ए हो र फिटिङ पनि राम्रो हुन्छ
15: एकदमै स्टाइल पनि क्वालिटी पनि रेट पनि मिल्छ
16: ए त्यसो भए म पनि त्यही जानु पर्ला
10: आकर्षक कुर्ता सुरुवाल गाउन लेहेङ्गा साडी डिजाइनर ब्लाउज सिलाई पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ रुसु क्रिएसन बुटिक गोर्खा नगरपालिका छ हरमटारी जीविस चोक गोर्खा सम्पर्क नम्बर 9860961108 9860961108
17: 90.4 MHz
18: हेलो सलाम तिमी रेडी हो
19: हजुर सर म रेडी छु
18: मुस्ताङको लागि टुरिस्ट वेटिङमा हुनुहुन्छ राम्रोसँग गाइड गर
19: हस् सर खै कस्तो पर्ने हो यो पटक चाहिँ खोजे जस्तै परोस्

0: ओ गल्छेमै
1: हजुर मलाई
0: सवन म
1: हजुर मलाई सवन म
0: होइन गाँधे धेरै भयो त हामी रोदी नबसेको होइन लौ न बसौँ
1: हुन्छ नि मलाई बस्ने भए बसौँ हामी पनि तयारै छु नि
0: लौ लौ
1: लौ लौ मलाई मादल राख
0: लौ लौ बसौँ बसौँ
1: तम तम

0: Hypnia. Extreme energy drink.
1: Will your tomorrow imperial sanga safaltako yatra aajai shuru garau.
2: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
1: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
2: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4519-306।
3: स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति, जसको हेरचाहका लागि सही अस्पताल आवश्यक हुन्छ। अनुभवी चिकित्सक, आधुनिक प्रविधि र गुणस्तरीय उपचार सेवा अब गोर्खामै उपलब्ध छ। स्वास्थ्य चाहियो भरोसायोग्य, सेवा चाहियो गुणस्तरीय।
4: गोर्खाको आफ्नै अस्पताल एनपीआई गोर्खा हस्पिटल।
3: सामान्य स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म तपाईँ र तपाईँको परिवारको स्वास्थ्यमा एनपीआई गोर्खा हस्पिटल सधैँ तपाईँको साथमा।
4: स्वास्थ्यको भरपर्दो नाम एनपीआई गोर्खा हस्पिटल, गोर्खा नगरपालिका 8 हरमटारी गोर्खा। फोन 064-590-0009
3: 064-590-0009।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98-65-64-892 र 98-67-71-524।
5: होइन एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
7: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
7: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
7: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98-512-35-830 र 98-43-54-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98-560-40-172।
10: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
11: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
10: त्यहाँ त्यस्तो विशेष के छ र?
11: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
10: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
11: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
7: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965400950, मोबाइल नम्बर 9856404900 र 9856303082।
11: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
12: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी,
11: व्यवसाय सुरक्षित भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा,
12: कर राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा,
11: सम्पर्क गुणाखर गौतम, मोबाइल 9856017970, 9856017970।
3: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स हरमटारी, फोन 064-421-323।
13: विश्वास तपाईँको, सेवा हाम्रो।

0: धेरै वर्ष छुट्टी आएको आज घरमा आइपुग्यो रमाइलो गर्न आज आउँछु भन्दै खै अहिलेसम्म आइपुगेन निकै भइसक्यो
1: दिन त भयो आउँदै हुनुहुन्छ ए आइपुगे आइपुगे

0: दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू आइदिनु भयो आज, हामी प्रदेशदेखि आएर घरमा आउँदा धेरै रमाइलो गरिदिनु भयो, धेरै खुसी लाग्यो। हामी विदेशमा भए पनि यो मौलिक संस्कृतिलाई धेरै माया गर्छौँ हामीले। नेपालको संस्कृति बचाइराख्नुहोस्। हामी विदेशमा भए पनि जति सक्दो सर हामी साथ दिनेछौँ, त्यसैमा तपाईँहरू ढुक्काउनुहोस्। नमस्कार।
1: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुंगाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98511 35194। गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
2: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
2: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
4: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी, गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।
1: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
3: विकास मोबाइल सेन्टर, हरमटारी, 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार, गोर्खामा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
3: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
7: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
3: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
1: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
3: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
1: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
8: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
8: बसाई स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा, फोन 064-420-206, मोबाइल 98510-21-336।

0: Media, Extreme Energy Drink.
1: 어이, 순다. केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना शपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना शपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना शपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9814152 27, 9814152 27। बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ। मोबाइल 9846070211 र 9891923170।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0064590111 र 9856088088।
6: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाम न। कफी पनि खान मन लागेको थियो।
7: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
6: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
7: त्यसैले त मैले तिमीलाई हालेर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
6: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
8: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रिस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0064206058, मोबाइल नम्बर 9799741403।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
10: गोर्खा बजार कालिका काखैमा
9: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
11: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
11: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
12: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
11: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
13: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
14: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
13: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
14: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
13: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
14: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
13: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6 हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98 60 96 21 08 98 60 96 21 08।